0: اور زندگانی دنیا سے تکیہ کیے ہوئے ہیں، یعنی پورا بھروسہ اور اطمینان بھی ہے ان کو. والذین ہم عن آیاتنا غافلون، اور وہ لوگ کہ جو ہماری آیات یعنی کہ ہماری نشانیوں سے غافل ہیں، غفلت میں ہیں. اولئک مأواہم النار بما کانوا یکسبون، یہی وہ لوگ ہیں کہ جن کا ٹھکانہ آگ ہے، جہنم کی آگ ہے، اور یہ اس لیے جو کچھ بھی وہ کیا کرتے تھے یہ اسی کا انجام ہوگا. میرے دوستو، غفلت عربی لفظ ہے، لیکن اس کا استعمال دونوں فارسی اور اردو میں بھی کیا گیا ہے، اور اس کا مطلب ہوتا ہے بے خبری کا، لا پرواہی کا، بے درکاری کا، انگریزی میں جسے کہتے ہیں ہیڈ لیسنس یا اوبلیویسنس یا ٹو بی انڈیفرنٹ، ٹو بی نیگلیجنٹ، یہی اس کا مطلب اور مفہوم ہے. اور علماء اخلاق بڑے سادہ انداز میں اس لفظ کو سمجھاتے ہیں. وہ یہ کہتے ہیں کہ کوئی اہم بات یا کسی خطرے کی خبر انسان کے پاس پہنچے، لیکن اس کے باوجود وہ اس خبر یا خطرے کے بارے میں لاپرواہ رہے، بے درکار رہے، ہیڈ لیس رہے، اوبلیویس رہے، انڈیفرنٹ رہے، جس کی وجہ سے اس کو دنیا اور آخرت کے نقصانات پہنچے اور اسے پشیمانی اور ندامت حاصل ہو، یعنی پچھتاوا ہو، اسی کو غفلت کہتے ہیں. مثال کے طور پر ایک بچہ اسکول میں جاتا ہے، کالج میں جاتا ہے، یونیورسٹی میں جاتا ہے پڑھائی کے لیے، یہ جانتا ہے کہ سال کے آخر میں اسے امتحانات دینے پڑیں گے، ایگزامس دینے پڑیں گے، لیکن اس کے باوجود بھی وہ پڑھائی اچھی طرح سے نہ کرے، محنت نہ کرے، کوشش نہ کرے، تو اس کا انجام کیا ہوگا؟ نقصانی ہوگی یا نہیں؟ لا محال، اپنے امتحانات میں ممکن ہے کہ وہ فیل ہو جائے، جس کی وجہ سے اسے پشیمانی اور ندامت ہوگی، نقصان اٹھانا پڑے گا، ہے یا نہیں؟ اسے کہتے ہیں غفلت. ہاں، یا آپ ایسی بستی یا ایسے علاقے میں، ایسے ایریا میں رہتے ہیں کہ جہاں آپ کے اڑوس پڑوس میں لا سمح اللہ چوریاں ہو رہی ہے. مثال کے طور پر آپ کو اس بات کا علم ہے، خبر ہے، اور آپ جانتے ہیں کہ یہاں چوریاں ہو رہی ہے، ہو سکتا ہے کہ میرے گھر میں بھی چوری ہو جائے، لیکن اس کے باوجود آپ اس طرح بیٹھے ہیں جیسے بے خبر ہیں، پرواہی نہیں، بے درکار، اور اپنے گھر کے اندر سیکیورٹی کا انتظام نہ کریں، تو ممکن ہے آج نہیں تو کل آپ کے گھر کے اندر بھی، خدا سب کو محفوظ رکھے، لا سمح اللہ، چوری ہوگی، جس کے وجہ سے تمہیں نقصانات کا سامنا کرنا پڑے گا، پشیمانی اور ندامت بھی ہوگی، اے کاش میں نے سیکیورٹی کا انتظام کیا ہوتا، ہے یا نہیں؟ اسی کو میرے دوستو غفلت کہتے ہیں، ہیڈ لیسنس کہتے ہیں، اوبلیویسنس کہتے ہیں، بے خبری، ہاں، بے درکاری، لاپرواہ رہنا اس زندگی کے اندر. اب دو باتوں کو یاد رکھیے گا، یہ تمہیدی مجلس ہے. ایک یہ ہے کہ خدا وند عالم نے ہمیں صاف الفاظوں میں یہ بتا دیا ہے کہ یہ دنیا جو ہے جس میں تمہیں بھیجا گیا ہے، یہ چند دنوں کی دنیا ہے. یہ تو آپ نے سنا ہوگا، بچپنے سے سنتے چلے آ رہے ہیں، ہے یا نہیں؟ چند دنوں کی دنیا ہے، اور یہ زندگانی دنیا ایسی تیز رفتار سے گزر جائے گی کہ تم حیران ہو کر رہ جاؤ گے. صحیح ہے یا نہیں؟ جناب نوح علیہ السلام کے بارے میں یہ ملتا ہے کہ 2500 سال آپ کی عمر تھی اس دنیا میں، 2500 سال تک رہے، 950 برس جس کا تذکرہ قرآن مجید کے اندر آیا ہے، یہ اس کے تبلیغ کی پیریت تھی. یعنی 950 برس تک لوگوں کو دعوت دیتے رہے خدائے ایک کی پرستش کی طرف،
1: था,
0: सारे 900 बरस, वरना जिंदगी आपकी 2500 साल की थी। जब मौत का वक्त करीब आया है तो आप धूप में खड़े हुए थे, इतने में आवाज आई, अस्सलामु अलैका या नूह, नबी अल्लाह सलाम हो तुम पर, ए अल्लाह के नबी नूह। मुड़ के देखा तो देखा कि इज़राइल खड़े हैं, मौत का फरिश्ता, कहा वालेकुम सलाम, तुझ पर भी सलाम हो, अजिअ ज़ाइरन अम क़ाबिदन, मुलाकात के लिए आया है या मुझे अपने साथ ले जाने के लिए। कहा बल जिअ तो क़ाबिदन, मैं आया हूँ लेने के लिए। तो जनाब नूह ने कहा कि ए मलकुल मौत, मैं धूप में खड़ा हूँ, तुम इतनी इजाज़त दे कि मैं साये में चला जाऊँ, शेड में चला जाऊं, इजाजत मिली, क्योंकि अल्लाह के नबी थे, मुझे और आपको नहीं मिलेगी ये इजाजत, इस ख्याल में मत रहिएगा हाँ कि हमें ये फुर्सत हासिल होगी, वो अल्लाह के नबी थे, उलुल अज़्म नबियों में से, हाँ उनको ये मौका मिला। अब जो साये में आए हैं तो कबल इसके कि मलकुल मौत आपके रूह को कब्ज करे, जनाब नूह ने कहा कि ए मलकुल मौत, जानता है तू कि मेरे इस 2500 साल की जिंदगी ऐसी तेज रफ्तार से गुजरी है जैसे धूप को छोड़ के मैं साये में आया, उस तरह गुजर गई जिंदगी। यह है जिंदगी की हकीकत। हम जब बच्चे थे तो स्कूल में, मुझे आज तक याद है अल्हम्दुलिल्लाह, जब स्टैंडर्ड 1 में या स्टैंडर्ड 2 में थे तो इंग्लिश जो क्लास होता था उसके अंदर एक मरतबा हमें ये पढ़ाया गया, अली भाई पंजू जाफरी प्राइमरी स्कूल मुंबासा में, वहाँ मेरी प्राइमरी एजुकेशन की तालीम हुई है। तो वहाँ बचपने में, और वो बात हमेशा के लिए याद रह गई, उस वक्त तो हंसते थे हम, ये कोई कैसी बात हुई, लेकिन बाद में पता चला कि नहीं, इसने वो इसमें तो बहुत बड़ी बात थी। क्या सीखे? कहा साइमन वॉज बोर्न ऑन मंडे, सुनिएगा इस बात को, साइमन वॉज Born on Monday, he was baptized on Tuesday. He went to school on Wednesday. He got married on Thursday. Huh? He fell ill on Friday. He died on Saturday and he was buried on Sunday. ये बचपन में हमें बताया जाता था और बाद में हमें एहसास हुआ कि भाई ये तो जिंदगी की हकीकत बयान किया है या नहीं, कि जिंदगी ऐसी तेज रफ्तार के साथ गुजर जाएगी। कुरान कह रहा है कि कयामत के दिन खुदावंद आलम गुनहगारों से पूछेगा, सवाल करेगा और कहेगा काल कम लबिस्तुम फिल अर्ज अदद सिनीन, जरा ये तो बताओ कि जिंदगानी दुनिया में तुम कितने बरस रहे, कितने सालों तक तुम रहे। खुदा पूछेगा कुरान की आयत है, कालू लबिस्ना यौमन औ बाद यौम फसअल अलआदीन, ए परवरदिगार हम तो सिर्फ एक दिन या एक दिन का कुछ हिस्सा जिंदगी में रहे, दुनिया में रहे, ये हम कहेंगे कयामत के दिन, खास तौर से गुनहगार ये कहेंगे, एक दिन या दिन का कुछ हिस्सा हमने गुजारा है। तो खुदावंद आलम उस वक्त उनसे कहेगा कि काल इन लबिस्तुम इल्ला कलीला लव अन्नकुम कुंतुम तअलमून, हकीकत तो ये है कि तुम बहुत कम रहे दुनिया के अंदर, एक काश के उस वक्त में इस बात का इल्म होता कि तुम दुनिया के अंदर हमेशा के लिए नहीं आए हो, दुनिया चंद दिनों की है। तो ये एक बात मेरे दोस्तों हमेशा के लिए याद रखें कि ये जिंदगी के जिसके लिए हम सब कुछ कर रहे हैं, ये जिंदगी जिसके लिए हम अपनी जुबान में जो कहते हैं मर रहे हैं सुबह से शाम तक, मेहनतें करते हैं, कोशिशें करते हैं, कुछ ईमान के बलबूते पर हाँ, और कुछ खुदा जाने है या नहीं, ये चंद दिनों की दुनिया है और ये दुनिया ख़त्म होगी, होकर रहेगी, और ऐसी तेज रफ्तार से ये जिंदगी ख़त्म होगी कि इंसान परेशान हो जाएगा, इस बात को याद रखें। और दूसरी बात ये है कि इन चंद दिनों की दुनिया के अंदर अगर खुदा ने हमें भेजा है, मुझे और आपको, तो बिला वजह नहीं भेजा है, बगैर मकसद के नहीं भेजा है, बल्कि इन्हीं आयतों के बाद फौरन खुदावंद आलम कह रहा है अफा हसिबतुम अन्नमा खलकनाकुम अबथा व अन्नकुम इलैना ला तुरजऊन, क्या तुम ये गुमान करते हो कि हमने तुम्हें बिला वजह पैदा किया, हाँ بغیر مقصد کے پیدا کیا، اور کیا تمہیں پلٹا کر ہماری بارگاہ میں نہیں لایا جائے گا؟